जत पहारा धीर सुनियार अहरण मत वेद हथियार करिए शब्द सच्ची टकसाल जिनको नद